0: और वहाँ से वो सुगंधी जब पूरे देश में फैलती है उसके बाद पूरी दुनिया में फैलती है तो हम ये कहते हैं कि एक ही विश्वविद्यालय है पूरे भारत में बाकी तो शिक्षा देते हैं लेकिन अलीगढ़ मुस्लिम विश्वविद्यालय शिक्षा के साथ साथ संस्कृति की भी शिक्षा देता है तहजीब की भी शिक्षा देता है और यही कारण है यही वजह है कि आज हम लोग माथुर साहब हमारे बहुत ही अग्रिम पीढ़ी के पहले के बहुत ही सीनियर प्रोफेसर हैं भौतिक शास्त्र के होते हुए साहित्य में इतनी अच्छी रुचि है प्रदीप जी इंजीनियरिंग के वहाँ से छात्र रहे हैं संजीव जी का भी संबंध है और कह रहे थे छः महीने बहुत होते हैं
1: सही है
0: जब जिंदगी ही चार दिन की मानी जाती है
1: जी
0: तो ऐसे में जो है मेरा ख्याल है 6 महीने का समय बहुत होता है कहीं किसी को समझने और जानने के लिए तो कुल मिलाकर एक बहुत अच्छा एक परिवेश साहित्यिक और सांस्कृतिक परिवेश और अलीगढ़ के बहाने हम लोग भारत को यहाँ प्रस्तुत कर रहे हैं भाषा साहित्य और इसी तरह से दिलों को जोड़ने के लिए तो मुझे बहुत अच्छा लग रहा है आपने हमें आमंत्रित किया है आपका बहुत बहुत आभार है धन्यवाद है आप दोनों
2: चलिए तिवारी जी आपने बहुत सुंदर एक सेतु जो है बनाने का भाषा का और विश्वविद्यालय के अंदर लेकिन एक जो जैसे आप हिंदी भाषा से संबंधित रहे हैं और अलीगढ़ जो है वो उर्दू और मतलब मुस्लिम विश्वविद्यालय है उर्दू के लिए जाना जाता है वहाँ से जितने भी लोग शेर व शायरी का है वो उर्दू वाले अधिक होते हैं तो वहाँ पे आप हिंदी विभाग और इतने लंबे समय तक आपने वहाँ किया है तो एक सामान्य जिज्ञासा जो है वो किसी भी श्रोता के मन में उठ सकती है कि वहाँ पे हिंदी को क्या द्वयम दर्जे की भाषा तो नहीं माना जाता कि भाई मुख्यतः तो यहाँ पर उर्दू है और हिंदी को शायद उतना सम्मान ना मिलता हो तो इस विषय में आपका क्या व्यक्तिगत अनुभव रहा है
0: हिंदी को द्वयम दर्जे का मानना जहाँ तक आपने कहा ऐसा मेरा कोई अनुभव नहीं है और सबसे बड़ी बात यह है कि वहाँ हिंदी और उर्दू दोनों एक साथ मिलकर चलते हैं
1: जी
0: आप लोग तो ऑस्ट्रेलिया में रह रहे हैं माथुर साहब का अमेरिका से संबंध है इन जो बड़े देश हैं विकसित देश हैं वहाँ हिंदी उर्दू जैसा कोई बंटवारा नहीं है साउथ ईस्ट एशियन लैंग्वेज के रूप में हिंदी डैश उर्दू दोनों एक साथ पढ़ाए जाते हैं जो हिंदी पढ़ाता है वही उर्दू पढ़ाता है जो उर्दू पढ़ाता है वही हिंदी पढ़ाता है और मैं अलीगढ़ में पढ़ा रहा हूँ तो हिंदी और उर्दू दोनों का बड़ा चोली दामन का साथ है आपको एक उदाहरण बताऊँ राही मासूम रजा ने लिखा रामायण और महाभारत और महाभारत लिखा और उन्होंने जिसके साथ बैठकर ये सब डिस्कस किया वो हिंदी विभाग के ही थे कुंवर पाल सिंह और कुंवर पाल सिंह उन्होंने जो पहला अपना उपन्यास लिखा था गांव उसमें भी उन्होंने लिखा कि मेरे पूरे दोस्त कुंवर पाल के लिए तो आधा गांव का समर्पण भी उसको उन्होंने किया तो मेरा अपना मानना है जो लोग भी पढ़े लिखे हैं और दिल से नहीं दिमाग से सोचते हैं और दिल से मिलाकर देखते हैं तो हिंदी उर्दू में कोई भेद नहीं पाते हैं क्योंकि एक बहुत अच्छी बात है एक शेर मुझे याद आ रहा है माधुर साहब कि कांधे को खमदार गेसू से मतलब मुसलमा से मतलब न हिंदू से मतलब ख्यालात अच्छे तो बोली भी अच्छी न हिंदी से मतलब न उर्दू से मतलब
1: क्या बात
0: तो बात अगर समझ में आती है तो हिंदी उर्दू में कोई मसला नहीं है और उपाध्याय जी जैसा कि आप कह रहे हैं हिंदी उर्दू उर्दू जिसे हम आज कहते हैं उसका सबसे पुराना नाम हिंदी है खालिक बारी में 55 बार हिंदवी शब्द का इस्तेमाल हुआ है और 13 बार हिंदी शब्द का इस्तेमाल हुआ है तो जो सबसे उर्दू जिसका सबसे पुराना नाम हिंदी है और जिसे हम हिंदी कहते हैं उसका नाम भाषा है भाषा बोल न जा नहीं जिनके कुल के दास भाषा कहते हैं तुलसीदास ने भी कहा भाषा बढ़ित भोरी मत भोरी तो दोनों में कोई फर्क नहीं है मीर तक अपने आप को हिंदी का शायर कहते हैं क्या जानो लोग कहते हैं किसको सुरूर कल्ब आया नहीं है लफ्ज़ ये हिंदी जुबान के बीच तो हम उस परिवेश में रहते हैं जहाँ हिंदी उर्दू में कोई भेद नहीं है और हिंदी जहाँ तक आप कह रहे हैं कि मैं अभी दिल्ली गया था तो किसी ने पूछा कि वहाँ हिंदी पढ़ाई जाती है मैंने कहा हिंदी में 23 लोग हैं 16 प्रोफेसर हैं और ये मज़े की बात है कि भारत के जो चार बड़े विश्वविद्यालय हैं हिंदी विभाग उनमें एक है अलीगढ़ मुस्लिम विश्वविद्यालय और सबसे पुराना संस्कृत और हिंदी दोनों माथुर साहब तो गवाह हैं इस बात के कि सबसे पुराना विभाग है संस्कृत और हिंदी दोनों साथ साथ रहे हैं तो ये स्थिति है वहाँ की
2: माथुर साहब आप कुछ प्रकाश डालना चाहेंगे
3: मैं तो सिर्फ ये प्रकाश तो टॉर्च वॉर्च नहीं लाया अलबत्ता ये है कि मैं उस रिवायत में एक अपनी गजल अगर आप कहें तो सुना दूं जिसमें भाई वो मीर और उस स्टैंडर्ड की तो शायद नहीं होगी لیکن ایک میں نے لکھی تھی ہوا یہ کہ میں سڈنی میں جب آیا تو ایک دن کھڑکی سے دیکھ رہا تھا اور میری آنکھ جھپک گئی اور اس میں کچھ ہوا جو میں نے پھر الفاظ میں کہا تو وہ یوں ہوتا ہے کہ لو لو علی گڑھ کا اگر آپ درش دیکھیں تو اس طریقے سے ہوتا ہے کہ لو مسجد سے آزان اٹھی کچھ مندر کے گھنٹے بولے پھر سورج جھانکا پورب میں اور چڑیوں نے بھی پر تولے پھر صبح ہوئی جیون جاگا پھر پھول کھلے لہرائی ہوا گنگا جمنا کے سنگم سے بہ کے آئی اس اور ہوا اس ہوا میں ہے آواز اس ہوا میں ہے آواز بسی غالب کے عمدہ شعروں کی گیتا قرآن گربانی کے نیرج کے سندر گیتوں کی اور جب نیرج جی کا ذکر آتا ہے تو میں میرے گرو رہے ہیں تو میں بھول نہیں پاتا ہوں اور ان کی وہ ربائی مجھے یاد آتی ہے کہ بادلوں سے سلام لیتا ہوں وقت کے ہاتھ تھام لیتا ہوں موت رک جاتی ہے کچھ لمحوں کے لیے جب میں ہاتھوں میں جام لیتا ہوں تو اس ہوا میں ہے آواز بسی غالب کے عمدہ شعروں کی گیتا قرآن گربانی کی نیرج کے سندر گیتوں کی اور یہ کاکا کے ہنس گلے ہیں جو ہنسنا ہمیں سکھاتے ہیں چھوٹی چھوٹی سی لڑیوں میں جانے کیا کیا کہہ جاتے ہیں صاحب کاکا علی گڑھ سے پاس ہی ہے 20 کلومیٹر دور تھا پہلے تو حصہ ہی تھا اور کاکا جو مشہور ہوئے وہ ہوئے انہوں نے ایک چوکڑے لکھنے شروع کیے اور اس میں کا ایک بڑا مشہور اس زمانے میں تھا کہ کار ملی سسرال سے نیو ماڈل ڈیسینٹ اور پہلے دن ہی ہو گیا ہیوی ایکسیڈنٹ کار واپس کرے آئے بدلے میں ایک فرسٹ کلاس گدھا لے آئے پونچھ پکڑ کاکا اس پر الٹے بیٹھیں گے آگے وہ دیکھے گا پیچھے ہم دیکھیں گے کاکا نے تو لکھا تھا چیز میں لیکن اس سے پہلے بھی کوئی لکھ چکا تھا کہ موٹر چڑھیں تو ڈر لاگے درگھٹنا کو اور ایروپلین میں پوک کھسکت ہماری ہے اشو کی سواری ہو ملوک کچھ ہوتنا ہے ہاتھ پاہیں ٹوٹیں تو پٹک کر آ رہی ہے اکے ہو الٹ جائیں اکے آپ لوگوں نے دیکھیں اکے ہو الٹ جائیں ریل گاڑی لڑ جائیں ایسی سواری سن مورکھ کو پیاری ہے اور ہم تو کہت سب چھاڑ کے سواری ان کو ایک ہی سواری ہے تو گدھے کی سواری اور سائیکل چڑھیں تو پھیپڑے خراب ہوت ہیں اونٹ کی سواری کٹ توڑ دے ساری ہے اور ہاتھی چڑھے راجے مہاراجے اور نواب زادے سنگھ کی سواری دیوی دیوتا نے پیاری ہے تو جل جان بیل جان وایو جان بھینسا جان ان کا سوار تو سدیو ہی دکھاری ہے ہم تو کہت سب چھاڑ کے سواری ان کو ایک ہی سواری ہے تو گدھے کی سواری ہے تو اس ہوا میں ہے آواز بسی غالب کے عمدہ شعروں کی گیتا قرآن گربانی کی نیرج کے سندر گیتوں کی یہ کاکا کے ہنس گلے ہیں جو ہنسنا ہمیں سکھاتے ہیں چھوٹی چھوٹی سی لڑیوں میں جانے کیا کیا کہہ جاتے ہیں اس ہوا میں لاکھوں رنگ گھلے یہ کیسریا کشمیری ہے یہ ہرا رنگ اجمیری ہے یہ پیلا ٹیسو پھولوں کا یہ دھانی ریشم جھولوں کا اور یہ لال رنگ اگنی کا ہے مریادا یاد دلاتا ہے جب جس نے بھی پار کری ریکھا راون اس کو لے جاتا ہے اس ہوا اس میں تاؤ کا غصہ ہے اس میں اماں کی جھڑکی ہے نہ جانے کس گستاخی پر وہ کس پہ جانے بھڑکی ہے اس میں بہنا کا پیار بسا جو پھر پھر یاد دلاتا ہے اور آتے آتے ورشا رت کے رکشا بندھن آ جاتا ہے پھر عید دیوالی منتی ہے گھر خوشیوں سے بھر جاتے ہیں پھل جھڑی پٹاخے چلتے ہیں کنپھوڑ آوازوں سے جن کے سارا عالم تھراتا ہے میں سڈنی کے ایک کونے میں کھڑکی سے باہر دیکھ رہا نہ جانے کب میری آنکھ لگی اور ہوا کا جھونکا گزر گیا پھر یاد وطن کی دل آ گیا پھر یاد وطن کی دل آ گیا
2: ماتھر صاحب آپ نے اتنا سندر وبھن رنگوں کا آپ نے پریچے کرایا بالکل بادشاہ اور سواریوں کا اتنا اور ساتھ میں نیرج جی کا بھی ذکر کیا اور ابھی پچھلے ہفتے ہی ہم لوگوں نے نیرج وشیش کاریکرم کیا تھا کیونکہ ان کی بھی جو ہے ابھی ان کی جو ہے وہ میرے خیال سے شردھانجلی کاریکرم ان کے لیے تھا تو اور وہ بھی علی گڑھ کے ہی ہیں بالکل صحیح تو
3: میرے تو صاحب استاد رہے ہیں تو میں تو ان کا بڑا آبھار ہوں کیونکہ انہوں نے کئی دفعہ مجھے پریرت کیا لکھنے کے لیے
0: آپ نے گایا بھی انہیں کس ٹائم
2: بالکل اور سب سے بڑی چیز یہ ہے کہ ماتھر جی جو ہے بنا کسی کاغذ پین کے جو ہے بالکل یاد رکھتے ہیں یہ سب یووا شروتاؤں کے لیے ایک پریرک پرسنگ ہے کہ ہاں بالکل اپنا اپنی سندر کویتاؤں کو اس یاد کر کے سنائیں تو اور اچھا لگتا ہے تو چلیے ایک کاریکرم کا بہت اچھا آرمبھ ہو گیا ہے سنجیو جی ایک کچھ آنند بخشی جی کے بارے میں بتائیے اور پھر ایک ان کا فلم فیئر ایوارڈ جس گانے کو ملا تھا وہ گانا شروتاؤں کو سنواتے ہیں
1: تو جو شروتاؤں बख्शी जी ने 70 से के दशक से लेकर 90 के दशक तक हर बड़े संगीतकार के साथ काम किया। लक्ष्मीकांत प्यारेलाल की जोड़ी के साथ उन्होंने 300 से भी ज़्यादा फिल्मों में काम किया। वहीं आरडी बर्मन के साथ दम मारो दम, महबूबा महबूबा और चिंगारी कोई भड़के जैसे कायल जय गीत दिए। और पादे जी उनको 4 गीतों के लिए फिल्म फेयर अवार्ड मिला है। तो 1978 में आदमी मुसाफिर है, आता है जाता है, उसके लिए मिला। फिल्म थी अपनापन और लक्ष्मीकांत प्यारेलाल का म्यूज़िक था। 1981 में तेरे मेरे बीच में कैसा है ये बंधन अनजाना, एक दूजे के लिए, मुझे लगता है फिल्म सबको याद होगी, लक्ष्मीकांत प्यारेलाल जी का संगीत था। 1995 में जो एक फिल्म आई थी दिलवाले दुल्हनिया ले जाएंगे, उसका गीत था तुझे देखा तो ये जाना सनम, जतिन ललित जी का म्यूज़िक था। और 1999 में ताल फिल्म में गीत था इश्क बिना क्या जीना यारा, और एआर रहमान जी का था। तो ये 4 गीतों के लिए उन्हें फिल्म फेयर अवार्ड से उनको नवाजा गया। तो चलिए एक गीत सुनते हैं उनका ही।